0: स्टॉपलेस के सीरियल सैराब में आज टिन्नी नयनिका को घर ले आई है, इसी शर्त पर कि अब नयनिका ईशान से कोई भी कांटेक्ट नहीं रखेगी। और यही बात टिन्नी सभी घर वालों को बता रही है, क्योंकि इसी शर्त पर तो नयनिका इस घर में रह सकती है। भाई नयनिका ने अपनी बेटी टिन्नी को चुना है क्योंकि वो उसके साथ रहना चाहती है, और ऐसे में घर में नया बवाल शुरू हो गया है, जहां पर टिन्नी सभी घर वालों को ये सारी बातें बता रही है और उन्हें कन्विंस करने की कोशिश कर रही है।
1: आप मॉम को यहां नहीं रहने देना चाहिए, और दादू भाई आप अपनी बेटी को अपने साथ लेके नहीं जाना चाहिए। आप सब मिलकर मॉम को बॉयकॉट कर रहे हैं ना, और उसकी वजह भी मुझे पता है, और उसी वजह से मैं भी मॉम को बॉयकॉट कर रही हूँ। लेकिन आप सबको बता दू, मॉम ने मुझसे एक प्रॉमिस किया, मॉम ने बताया कि आज के बाद मॉम ईशान के साथ कोई रिश्ता नहीं। मॉम ने आज तक मेरे लिए बहुत कुछ किया, इसलिए मैं उन्हें एक लास्ट चांस देना चाहती हूँ। उन्होंने ईशान के साथ सारे कॉन्टेक्ट तोड़ दिए, और वो जो हमने फोटो देखी थी, मॉम ने मुझे बताया कि वो शादी नहीं। मॉम ने मुझे बताया था कि ईशान के घर में पूजा थी, और पूजा की थाली में सिंदूर था, और ईशान ने मॉम के मांगने सिंदूर रखा। मॉम को पता भी नहीं चला, मैं उनको एक चांस देना चाहता हूँ, और मैं आप सबसे भी एक रिक्वेस्ट करना चाहती हूँ, प्लीज मॉम को एक मौका दीजिए।
2: आज से मैं तुम्हें बरोबानी तुम्हारे नाम से मौका देना चाहती हूँ, मौका दे सकती हूँ। हाँ, तुम इस घर के रसोई और पूजा भी नहीं जाओ, वो दोनों तुम्हारे लिए बंद।
1: मॉम इस घर के किसी भी काम में इंटरफेयर नहीं करती, ना वो किचन में जा रही है और ना ही पूजा कर, लेकिन आप मॉम पर कीचड़ उछालना बंद कर दीजिए।
0: ऐसे में सभी घर वालों को देखिए कैसे नयनिका भी कह रही है कि वो ईशान से कोई भी कांटेक्ट नहीं रखेगी, और घर वाले नयनिका की इस बात को मान भी गए हैं।
1: ईशान के साथ आप कोई रिश्ता नहीं रखो, उसके साथ कोई कॉन्टेक्ट नहीं रखो।
3: ये सब मैं तुझे कह चुकी हूँ, लेकिन कहना चाहती हूँ कि मैं सबके सामने हूँ, तो मैं बस तेरे लिए, सिर्फ तेरे साथ रहने के लिए सबके सामने थी। मैं आप सबके साथ हाथ जोड़कर ये कहती हूँ कि मैं ईशान के साथ कोई पर्सनल कॉन्टैक्ट नहीं रखती। सिर्फ वर्ड यूज करके क्या कहना चाहूँगी, मैं तुम दोनों को सवाल का जवाब देना जरूरी नहीं समझती। जो मुझे कहना था वो मैं कह चुकी हूँ, मैं सिर्फ इतनी के सवालों के जवाब को देना जरूरी समझती।
0: भाई नयनिका टिन्नी के साथ अपने कमरे में चली जाती है, लेकिन तमाशा यहीं खत्म नहीं होता है, क्योंकि वहां पहुंच गया है ईशान। जी हां, नयनिका से मिलने। असल में नयनिका ईशान का फोन नहीं उठा रही होती है, ऐसे में उसे नयनिका की चिंता होती है, और वो पहुंच गया है घर नयनिका का हालचाल पूछने के लिए। लेकिन यहां पर सभी घर वाले ईशान पर ही भड़क रहे हैं और उसे खरी खोटी सुना रहे हैं।
4: देखिए मिस्टर ईशान, आप नहीं गए ना तो मजबूर हमें पुलिस को बुलाना पड़ेगा।
5: बड़े सवाल की बात, मैंने कुछ किया है? मेरे पास यहाँ पर खड़ा हुआ वो मेरा कोई अपराध हुआ? आप पुलिस को बुलाने की बात क्यों कर रहे हैं? जो बेइज्जती कर रहे हैं उनको बुला बुला चाहिए। मैं यहाँ पर सिर्फ और सिर्फ नयनिका को देखने आया हूँ, मैं देखना चाहता हूँ कि वो ठीक है कि नहीं। आप मेरी उससे एक बार बात करा दीजिए, मैं आज चला जाता हूँ।
2: असली बात मैं तुम्हें बता, हमारी दिल्ली का जो हाल है तुम्हारी वजह से, उसने अपनी जान लेने की कोशिश की सिर्फ और सिर्फ तुम्हारी वजह से।
0: ऐसे में तो ईशान अपनी जिद पर अड़ा है कि वो नयनिका से मिले बिना घर से बाहर नहीं जाएगा। तभी वहाँ पहुँचती है टिन्नी, जो देखिए ईशान को खरी खोटी सुना रही है और उसे साफ साफ कह देती है कि नयनिका उससे नहीं मिलेगी। वह सिंदूर वाली चीजों को लेकर काफी बवाल हुआ था, और यही गुस्सा आज टिन्नी ईशान पर उतार रही है।
1: मॉम फोन नहीं उठा रही थी तो ईशान मुंबई से कोलकाता हमारे घर तक आ गया, इसलिए आया हूँ ना तुम्हें। हाँ देखो मॉम, अभी तुमसे कोई कॉन्टेक्ट नहीं रखना चाहता, तो तुम यहाँ से चले जाओ।
5: پہلے سے بہتر ہو. بتا رہے کہ ویسے تم نے سوچتی ہو کہ تمہارا دیکھ لوں مجھے تم بہت اچھی لڑکی لگتی ہو سچ میں. تمہاری ماں تم سے اتنا زیادہ پیار کرتی ہے. تمہیں سمجھ میں نہیں آتا ہم دونوں میں سے کوئی تمہارا برا نہیں چاہے گا.
4: شیتا تشار تم میرا اچھا چاہتے ہو یا رشتہ اس بات سے مجھے کوئی فرق نہیں پڑتا ہے. تم اپنے آپ کو سمجھتے کیا ہوگا موم کے ساتھ تم میری موم کے لائف میں آئے ان کی بےزتی کی انہیں نیچا دکھا تو تم کچھ بھی کر سکتے ہو کیا؟ تمہاری وجہ سے صرف تمہاری وجہ سے میں نے اتنا بڑا قدم اٹھایا. تم نے میری موم کے مانگ میں سندور پھینکا اور موم نے بتایا کہ وہ صرف ایک ایکسیڈنٹ. وہ فوٹو پورے سوشل میڈیا پہ وائرل ہو رہی ہے لوگ طرح طرح کی باتیں کر رہے ہیں. تمہیں شاید سوسائٹی کے سامنے جواب نہیں دینا پڑتا لیکن مجھے پڑتا ہے ہم سب کو پڑتا ہے. کل کو میں کالج جاؤں گی میرے دوست طرح طرح کے سوال پوچھیں گے تو میں کیا جواب دوں گی؟ اپنی ایج نہیں کی ہے اس ایج میں تمہیں میری موت کی عزت کرنی چاہیے تھی لیکن نہیں تم نے ان کو غلط نظر سے دیکھا. چلانے کی کوئی ضرورت نہیں ہے سچ بول رہی ہوں میں ایسا ہی ہے اسی لیے تم نے ان کے مانگ میں سندور بھرا.
6: تو ہم گھر میں سارے لوگ باتیں کرتے ہیں کہ جب سارے لوگ نوئنکا کو دیکھتے ہیں اور بولتے ہیں کہ تم یہاں کیا کر رہے ہو اور میں بول دیتی ہوں کہ میں نے ایسے شرط رکھی ہے اور موم میرے ساتھ ہی رہے گی ایشان کے ساتھ کوئی کانٹیکٹ نہیں رکھے گی. تو سب نے مان لیا ہے وہ بات. اور جب ہم اندر جاتے ہیں جانے کے بعد ایشان انٹری کرتا ہے کیونکہ ایشان نوئنکا کو بہت کال کر رہے تھے اور نوئنکا نے اٹھایا نہیں بیکاز آف ٹنی. اور پھر ایشان واسو فیملی میں آ جاتا ہے گھر میں آ جاتا ہے اور بہت ساری سینس کریٹ ہوتے ہیں. اور اس کے بعد ٹنی نیچے آتی ہے اور ایشان کو بہت سناتی ہے کہ تم موم تمہارے ساتھ رشتہ نہیں رکھنا چاہتی ہے اور تم یہاں سے چلے جاؤ ابھی تمہارا یہاں کوئی کام نہیں. ایسا ایسا ہوتے ہوئے
0: وہ ان کی بحث بازی چل ہی رہی ہوتی ہے کہ تبھی وہاں پر پہنچ جاتی ہے نوئنکا جو ایشان سے صاف صاف کہہ دیتی ہے کہ وہ اب اس سے کوئی بھی رشتہ نہیں رکھنا چاہتی. ایسے میں ایشان اس سے جاننا چاہتا ہے کہ کیا نوئنکا نے اس سے پیار کیا ہے. ایسے میں نوئنکا ایشان سے پیار سے صاف انکار کر دیتی ہے اور پھر ایک بار ٹوٹ جاتا ہے ایشان کا دل.
5: بات اس کی زندگی اور موت پر بنائی تمہیں پتا ہونا چاہیے. اگر تمہیں یہ بات سمجھ نہیں آتی ہے تو مجھے تمہیں پولیس کو ہینڈ اوور کرنا. آپ کو میری بات میں سمجھ میں نہیں آتی ہے میں کیا سمجھانے کی کوشش کروں. میرا بس یہ ہے اور سادھارن طریقے سے کہ ایک بار مجھے میں آنے کا شکل دکھا دیجیے اس سے بات کرا دیجیے چپ چاپ آپ کی آنکھ کے سامنے سے اوجھل ہو جاؤں گا. میں نے یہ تو نہیں بولا نا کہ آپ حالانکہ یہ نیونکا کا گھر ہے لیکن اس گھر میں کوئی نیونکا کو اپنا سمجھتا ہے؟ میں نے نہیں بولا ایسا. کیا میں نے ایسا بولا کہ نیونکا کا پتی نیونکا کا ایکس پتی جو 17 سال پہلے اس کو چھوڑ کے ایک نئی دنیا بسا چکا ہے اس کو پڑھا لیا نیونکا؟ میں نے ایسا بولا. کیا میں نے ایسا کہا کہ اس کے ماں باپ اس کے جاننے والے سب لوگ یہاں پہ کھڑے ہوئے ہیں اور کسی کو پرواہ نہیں ہے اس کے دکھ کی؟ کیا میں نے ایسا کہا کہ اس کی اکلوتی بیٹی جو جس سے وہ اتنا پیار کرتی ہے اتنا پیار کرتی ہے وہ سمجھ نہیں پا رہی ہے جسٹ بیکاز اس کو یہ سوشل سٹیپا لگ رہا ہے کہ چاند لوگ کیا بولیں گے اس کو سمجھ نہیں آ رہا ہے کہ اس کی ماں کتنی خوش رہ سکتی ہے؟ میں نے بولا ایسا نہیں نا. میرے خیال میں میں ایسے ہی بولنا چاہتا ہوں کہ مجھے ایک سے بات کرنا چاہیے چلا جاؤں گا.